सम्मान योग गुरु रूप सत्संग जीओ फतेह कबूल करने वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। लड़ी वार राग दे दीवान दे दास्तिक विचार आप जी के सामने रख रहे हैं। संन्यास उत्थे फलत होंदा है जिथे हिरदा उदास हो गया है, निराश हो गया। दूध करम फुन सुरत समायन होए निराश जमाव। सारे कर्म सारी समझ सारा ज्ञान इस वास्ते है मनुख निराश हो जाए, उदास हो जाए। किस तो सब कुछ मिल सकता है, मैनु किसे तो आनंद नहीं मिल सकता। सब कुछ मिल सकता है, मैनु किसे तो सुख नहीं मिल सकता। मिल सकते ने पुत्र, सुख नहीं मिल सकता। मिल सकती है पत्नी, मिल सकता है पति, सुख नहीं मिल सकता। मिल सकते ने भरा भैणा दोस्त मित्र, सुख नहीं मिल सकता। मिल सकता है सोना रहने लई मकान, पहनने लई कपड़े, खाने लई भोजन, सुख नहीं मिल सकता। मिल सकती है मैनू प्रभुता पूजा प्रतिष्ठा, सुख नहीं मिल सकता। इतनी समझ अगर किसी नू आ गई, दूध करम फुन सुरत समाए। धार्मिक कर्म करे ते कर्म कर दें समझ आ जाए सुरत। मैं एक दफा फिर दोहरा दें, सुरत सुनना, सुरत समझना, सुरत जुड़ना। ये सुरत दे सुन रहे हैं, इन सुरत आ गई है, समझ आ गई है, यदि सुरत जुड़ गई है, ये तो लीन हो गया। कर रहे हैं धार्मिक कर्म, सुरत आ गई है, तो फिर की होगा? निराश तो होगा। जितना मूड ते अचेत मनुख होगा निराश नहीं हो सकता, उदास नहीं हो सकता। और मैं फिर अर्ज करा, मनुख जी रहा है आस्था दे। विद्वान दार्शनिक चिंतक हैरान ने, इतना दुख इतना दुख, फिर भी जीवन दी लालसा, फिर भी जीवन दी इतनी प्रबल इच्छा, तो क्यों? कहते आस्था जिलाई जा रही है। आज दुख है, कल नहीं होगा। आज पीड़ा है, कल नहीं होगी। तो ये जी आस्था है, अज तो जीण देंदी नहीं, कि अज का जीवन दुख ही दुख है। अज सब कुल दुख है। रूहे जमीन ते एक मनुख भी नहीं लग सकते। अगर वो एक मनुख होगा तो उसनू असीं ब्रह्म ज्ञानी कह सकते हैं, संत कह सकते हैं, जुड़ी हुई आत्मा भगत कह सकते हैं, पर उसकी पहचान नहीं होगी, नहीं होगी। जैसे मैं उस दिन अर्ज की थी, एक बच्चे नू की पता जवानी की आँदी है, और एक जवान नू की पता बुढ़ेपा की आँदा है, और एक बुढ़े नू की पता मौत की आँदी है। जवान बन के जवानी का पता चलता है, बुढ़े होके बुढ़ेपे का पता चलता है, मर के ही मौत का पता चलता है, उन्हें नहीं। संत बन के ही संत का पता चलता है, उंज नहीं। इस वास्ते मैं कहना हुंदा, संत की खोज करने की लोड़ नहीं, संत बनन की लोड़ है। गुरबाणी सानू संत बनांदी है, गुरमुख बनांदी है, ब्रह्म ज्ञानी बनांदी है। और जिस दिन बन जावांगे उस दिन समझ आ जाएगी संत किहनू कहिंदे ने। संत की पहचान वास्ते संत होना लाजमी है। ए वड़ ऊंचा होवे कोए, किस ऊंचे को जाने सोए। इस तो पहले गल नहीं बनेगी। जितना अचेत मनुख होगा उतनिया आशा ख्वाहिशा कामनावां दे जीवेगा। जितना सुचेत सावधान सियाणा मनुख होगा छेती निराश हो जाएगा। बस ये पहचान है। कहिंदे मनुख उदास हो सकता है, निराश हो सकता है। मूल कारण तीन ने,
وہ بھی میں تھوڑے سامنے رکھا. مول کارن تین نے, اگر انہیں تینوں دے کوئی ایک قد گھٹنا گھٹ جائے یہ اداس ہو سکتا ہے, نراش ہو سکتا ہے. پہلی گھٹنا تو یہ بہت گہرا ستسنگی ہوے تو گہرا سروتا ہو تاکہ اس نو اچھی سمجھ ملے, مہان سمجھ ملے. میں اس نو اس طرح بیان کرتا ہوں نا, جس درخت نے اپنی شاخاں نو آسمان دے لے جانا ہے اس نو اپنی جڑاں پاتال دے چ لے جانا ہے. جو پاتال دے چ جان نو تیار نہیں اودیاں شاخاں آسمان نو نہیں چھو سکدیاں. اس منک بھی سرت اچھی نہیں ہو سکتی جس منک دا سرت سننا گہرا نہیں ہے. بڑا گہرا ستسنگی ہوے تے گہرے ستسنگی دی پہچان بڑی گہرائی نال سنتا ہے. گرو دا شبد بڑی گہرائی نال سنتا ہے. یہ شبد بھاویں پاٹھ دے روپ وچ, یہ شبد بھاویں کیرتن دے روپ وچ, یہ شبد بھاویں ویاخیا دے روپ وچ بہت گہرائی نال سنتا ہے. کسی دن ایسا ہوئے گا شبد تیر دی طرح چوٹ کر جائے گا, ہردے نو چھل نہیں کر دے گا, اداس ہو جائے گا, نراش ہو جائے گا. یہ پہلی پہچان. دوسرا, عقل بڑی مہان ہو رہی پوربلے سنسکاراں کر کے, علم دی سادھنا بڑی ہوے پوربلے سنسکاراں کر کے, نجی انبھو بڑا ہوے پوربلے سنسکاراں کر کے. تو جتنی اس دی سمجھ ہوے گی, جتنا اس کول گیان ہوے گا, کھیتی نراش ہو جائے گا. دنیا دے چوٹی دے سیانے مہان ودوان اداس ہو گئے, نراش ہو گئے. یا انج کہہ لو سمجھدار منک دی یہ پہچان ہے, سنسار تو کھیتی اداس ہو جائے گا, نراش ہو جائے گا. تیسرا, وہ منک بھی اداس ہو سکتا ہے, نراش ہو سکتا ہے, جنہوں سنسار تو چوٹ لگ گئی ہے. بڑا دھنوان سی, دیوالیہ ہو گیا, بال بال قرضائی ہو گیا, بڑی عزت سی, سارے سماج دے پگ لے گئی, یہ سرنیواں ہو گیا, بڑا رتبہ سی, بڑا عہدہ سی, اج کچھ بھی نہیں ہے, کچھ بھی نہیں ہے. پرانا تو بھی جو پیارا سی, جان تو بھی جو پیارا سی, زندگی نالوں بھی جس نو زیادہ چاہیا سی, اس نو اپنے موڈیاں تے چک کے گھروں کڈنا پیا ہوئے, خودی لاش خودی ارتھی اپنے ہتھی کدرے انہوں اگ لانی پئی ہوئے, پھر دا چوٹ کھا جاندہ ہے, نراش ہو جاندہ ہے, اداس ہو جاندہ ہے. جگت کچھ بھی نہیں, کچھ بھی نہیں, کچھ بھی نہیں. ہن میں عرض کراں, اگر کوئی اداس نہیں, نراش نہیں, کہ گہرا ستسنگی نہیں ہے, آندا ہوئے گا روز,